Thank you.

मलाई एक पटक सेवा गर्दै भोका अवश्य दिनु होला।

सबैभन्दा सुरुमा सामाजिक सद्भाव कायम गर्नका लागि राजनैतिक र सामाजिक क्षेत्रबाट भइरहेको पहलको प्रसङ्ग सुनसरी लगायतका पहाडी मधेसले जिल्लामा बिग्रिएको अन्तर धार्मिक समुदाय बीचको विवाद र तनाव कम गर्न प्रधानमन्त्री मन्त्री र सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व

पोलिस जिल्हा र स्थानीय तहमा पनि सरकारद्वाराबाट सामाजिक सद्भावको अपील सहित संयुक्त वक्तव्य जारी गर्ने काम चलिरहेको छ। केही स्थानहरूमा आजका लागि पनि सद्भाव र्यालीको आयोजना गरिएको त्यहाँका सामुदायिक रेडियोहरू मित्र पठाएका छन्। राज्य महासंघले वक्तव्य जारी गरी सामाजिक सद्भाव र शान्तिका लागि सक्रिय भूमिका खेल्न

I don't know what the hell he's doing.

जाने तबदेखि माथिसम्म कार्यरत सबै तहमा कर्मचारी दरबन्दी संरचनामा फेरबदल गरेको उल्लेख गरिएको छ। अर्को खबर भित्री बंगालमा लुम्बिनीमा

श्रृङ्खला हाम्रो संसदमा हामीसँग झारखण्ड ग्रुपका सांसद पार्वती मिगल हुनुहुन्छ। अहिले लामो समयको दलपछि भेटघाट गर्न थाल्यो, यो बिचमा आफ्नो जिल्ला गएर अथवा राजधानीमै बसेर त्यसो गरेको गतिविधिहरू सक्रियता पार्यो कि कसरी?

प्राविधिक

सकिरहेको छैन, अर्को नआउने मान्छेले हो यो पनि तरिका लगाएर होइन त्यस्तो पनि सुन्छ।

सामाजिक नियम अझ पनि यति बढो ढङ्गले चलिराखेको छ होइन त्यसले गर्दा यो सबै विकृतिहरूको आउँदै चाहन्छौँ जातको आधारमा गरिने छुवाछुतको हकमा छुवाछुतको अधिकारको डिमान्ड गरेको छ अहिले स्वती घटना जस्ता घटनाहरू पनि त्यही कारण भएका छुवाछुत

छ हामीसँग सरकारबाट सरकारले सन्तुष्ट हुन्छ भन्ने सर्वोच्च दुनियाँ देशको सर्वोच्च अङ्ग हो होइन सरकारले त्यतिले पुग्दैन सरकारले गर्ने सामान्य कामले पनि नागरिकहरूसँग धेरै ठुलो प्रभाव पार्छ

तपाईँको चाहिँ चाहेको छ तपाईँले गर्दाखेरि 56 सालमा दुध खाने नभएको थियो निकटको अब तपाईँको एन्टिबायोटिक

cerah. Malah panjang ke biskut tentang jenikan dah lagi tinggian pantai oleh parti yang disahkannya saudara bangku samanema yang tercatat 5 meter masih orang jadi sampai 5 meter tarik tanpa gaya kuat jangan saudara bangku pokokas semua parti apa parti cipta untuk parti capai jangan kita berharap terima panik sanji pada posisi panik ditarik sejauh sekadar panjang tulai पानी उपलब्ध हुन्छ भन्ने डरले लाग्दा निभाउन पनि मद्दत पुगेर वन क्षेत्र हराभरा हुने डिभिजन वन कार्यालय पर्यटन डिभिजन वन अधिकृत विजयदा सुवेदीले जानकारी दिनुभयो गत आर्थिक वर्ष 2082-83 37 लाख 74 हजार रुपियाँ बराबरको लागतमा 8 वटा सामुदायिक वन उपभोक्ता समूहमा पोखरी निर्माण गरिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी तथा वरिष्ठ वन अधिकृत सीमा बहादुर केसीले जानकारी दिनुभएको छ। लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नै निरन्तरता पाउनु भएका छन्। नेकपा एमाले र नेकपा केन्द्रमा भएको तीन प्रदेश सहमतिमा लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमाले पाउने उल्लेख थियो। एमाले नेतृत्व पाउने सहमति भए पनि आचार्यलाई निरन्तरता दिने कि अर्कोलाई बनाउने भन्ने प्रश्न थिएन। मुख्यमन्त्रीका लागि एमाले भित्रबाट वर्तमान मुख्यमन्त्री चेतनारायण आचार्य पूर्व मुख्यमन्त्री लीला गिरी पूर्व मन्त्री भूमिश्वर ठटाल संसदीय दलका उपनेता भोजराज श्रेष्ठले आकांक्ष राखेर लगिङ गरेका थिए। यसै बीच पार्टी पुनर्गठनको विषयमा अध्यक्ष केपी ओलीको पक्षमा उभिएका पूर्व मन्त्री भूमेश्वर ठटाललाई

করছি, দেখছি বলি যে আপনাদের মুখ্যমন্ত্রী মাননীয় নরেন্দ্র দাদিনের সম্মতর্ক আচারে প্রচারিত ছিল। सरकारको नेतृत्व फेरबदल गरिरहँदा जनस्तरमा पनि नकारात्मक संकेत जान्छ भन्ने बुझेर पनि होला अध्यक्षले अर्को निर्णय नलिनु भएको हो। सदनमा सत्तारूढ राष्ट्रपतिका सांसदहरूले सरकार खोजिरहेका छन्। सांसद प्रकाश पाठकले सरकारको उपस्थिति जनताको घर डेलोमा पुग्न नसकेको भन्दै आपत्ति जनाए। छापाको सीमा मिचिएको विषयदेखि अस्पतालको अस्त व्यस्तसम्म उठाउँदै उनले सरकारलाई अभिभावक बन्न नसकेको आरोप लगाएका छन्। छापाको भद्रपुरमा भारतले 2 किलोमिटर भूमि नेपाली भूमि मिचेर सीमा स्तम्भ बनाएको विषयमा सरकार मौन रहेको भन्दै उनले राष्ट्रियताको सवालमा सरकारको लाचारी प्रकट भएको बताए। साथै प्रादेशिक अस्पतालमा बिरामीले भूमिमा सुतेर टिकट पुग्नुपर्ने र आइतबारको विद्यालय सेवा ग्राहीलाई शास्ति भएको भन्दै सरकारको कार्यशैली सुधार गर्न माग गरे। अर्का सांसद उत्तम पौडेलले सरकारी कार्यालयहरूमा व्यस्त सर्भर डाउनको समस्यालाई लिएर सरकारको खेली उडाएका छन्। डिजिटल नेपालको नारा दिने तर सामान्य कामका लागि पनि हप्तासम्म सर्भर डाउन हुने अवस्थाले नागरिक आजित भएको उनको तर्क थियो।

परिस्थितिलाई सम्हाल्न सरकार असफल भएको भन्ने आलोचना गरे। पन्तले सरकारको समन्वय अभाव र गैर जिम्मेवारी पनलाई लिएर सरकारलाई कसरी विश्वास गर्ने भन्ने प्रश्न उठाएका हुन्। पन्तले परिवर्तनको नारा दिएर बनेको सरकारको कार्यशैली हिजोको भन्दा फरक नभएको टिप्पणी गरे। यो परिवर्तनको नारामा बनेको सरकारमा परिवर्तन महसुस गर्न पाइरहेको छैन भन्ने भने। सामान्य जनताले यो सरकारलाई कसरी विश्वास गर्ने? मन्त्री र सचिवहरूको यो तानातानले जनताले कहिले न्याय पाउने? रासोपाका सांसदहरूले विशेष गरी गृह कृषि र स्वास्थ्य मन्त्रालय

cultura, ¿no? Más grande que la gente hace que

0: किशोरावस्था भविष्य निर्माण गर्ने समयको लागू पदार्थको एकपटकको प्रयोगले पनि रक मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौँ। तनाव भने खुल्ला कुरा गरौँ। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौँ। स्वस्थ र उज्यालो भविष्य रोजौँ।
1: रेडियो
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30 प्रतिशत

0: हेतु र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष पुगेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
1: चिलो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफुल खाऊ,
0: मद्यपान र धुम्रपान सेवन नगरौँ,
1: स्वस्थ रहौँ।
2: रेडियो द्वारा जनहितमा जारी सन्देश।

विद्युत विभाग स्टेशन द्वारा जनहित में जारी संदेश।

बाल विवाह कानूनी अपराध हो, यसलाई आजै

প্রতিটি পূর্বে

నేను

0: विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष पुगेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
0: चिलो पदार्थ, माछा मासु कम खाऊ। खानामा सक्ता र फलफुल खाऊ।
1: मद्यपान र धुम्रपान सेवन नगरौ।
0: स्वस्थ रहौ, सुखमय जीवन बिताउ।
2: रेडियो पूर्वाधार एफएम।

रेडियो भविष्यद्वारा चलचित्र जारी सन्देश।

समूह बांटा को हक में अनुसूचित जनजाति समूह में भी करेंगे।

Thank you.

Sunday, Pleasant Valley Sundays.

सम्पूर्ण सरकारको कार्यक्रम सञ्चालिका सृजना उनीहरूलाई प्राविधिक रूपमा सहयोग गर्नुभएकी छ। तपाईँ शङ्कर थापा हामी दुवैजनाको तर्फबाट जय एफएमडी संसार यो कार्यक्रम प्रत्येक शुक्रबार 4:15 5 बजेसम्म समावेश रेडियोको साझा आवाज मार्फत हामीले सातदेखि विभिन्न नेपाली चलचित्रको बारेमा जानकारी र जानकारी सँगसँगै मिठा मिठा नेपाली चलचित्र गीतहरू सुनाउँदै आइरहेका छौँ। हामीले रेडियो प्रत्येक दिनको कार्यक्रमहरू तपाईँहरूमा हामीले रेडियो फेसबुकमा पनि हामीले प्रत्यक्ष रूपमा प्रसारण गरिरहेका छौँ। त्यसको लागि तपाईँहरूले रेडियो फेसबुक पेजलाई हेर्न पनि हुन्छ। र अहिले भने कार्यक्रमको सुरुमा तपाईँहरूमा जोड्न चाहन्छु नेपाली चलचित्र पौडीको एउटा मिठो गीत तपाईँहरूमा गीतपछि सत्ताभरिकै विभिन्न नेपाली चलचित्रको बारेमा जानकारी।

कार्यक्रम चाहिँ निशा सबिर समयका सम्पूर्ण श्रोताहरूमा पुनः स्वागत दिन चाहन्छु। यति बेला तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो गुरुबा वाइफ 107.7 मेगाहर्ट्ज।

ग्राही थियौँ तब उहाँ हामीले अक्षर एउटा ठोकिन तब उहाँ हामीले राखेका थियौँ। त्यति बेला तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो नाइन्टी दशमलव सात मेगाहर्ट्ज र वेबसाइट www.radio.net.in/ जुनसुकै ठाउँमा बसेर पनि सजिलैसँग हामीले सुन्न सक्नुहुनेछ। साथै विभिन्न नेपाली चलचित्रको बारेमा जानकारी गराउने काम सँगसँगै जङ्गल निर्देशकको रूपमा प्रचित सम्राट बस्नेत चार वर्षपछि फिल्मको निर्देशनमा प्रतिमा भएका छन् भने पछिल्लो पटक सन् 2022 राखी निर्देशन गरेका उनले तेस्रो फिल्मको रूपमा दुर्गा बनाउन लागेका हुन् भने शुक्रबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्मका निर्माता निर्माणको औपचारिक घोषणा गरिएको हो भने फिल्मको छायाङ्कन असोज पहिलो साताको रूपले जनाइएको छ भने फिल्मको थिम पोस्टर एक युवती दुर्गा मन्दिरको अगाडि एक्लै उभिएकी देखिन्छन्। यस्तो हिन्दू धर्ममा शक्तिले प्रमुख देवी भागिनी दुर्गालाई खेलिङ्ग बनाएर फिल्मलाई एक असहाय युवतीको सङ्घर्षको कथा

भन्न चाहन्छु। गत वैशाखको प्रदर्शन भएको फिल्ममा लाली गुजरको मायालाई के दिउँ म पहिलाको लामो समय सार्वजनिक सञ्जाल कब्जा गरेको थियो भने टिकटकमा मात्र देखमा 5 लाख भन्दा बढी भिडियो भए, टिकटकमा भ्युज 4 करोड भन्दा बढी छ, तर त्यसपछि कुनै फिल्म पुगेर दर्शकको रोजाइमा पर्न सकेको थिएन। त्यति बेला भने फिल्ममा बेहुलीको दिनमा ठाउँ 6 गीतको चर्चामा रहेको छ। 6 दिनमा रिलिज भएको उक्त गीतले यो समाचार तयार पार्दासम्म युट्युबमा 17 लाख भन्दा बढी भ्युज पाइसकेको छ। गीतलाई प्रतिक्रिया पनि उत्कृष्ट मिलेको छ। प्राय टिकटकबाट गीत हेर्न आएको प्रतिक्रिया दिएका छन्। यसले गीतको प्रतिक्रिया लोकप्रियता टिकटकले बढाएको छ भने प्रश्न देखाउँछ। अहिलेसम्म गीतमाथि 2,80,000 भन्दा बढी टिकटक मिलिसकेका छन् र छोटो समयमा गीत लोकप्रिय बन्नुको पछाडि यसको सङ्गीत पक्षको कारण देखिन्छ। अर्जुन पोखरेलको लोक आधुनिक शैलीमा तयार भएको गीतलाई कर्णप्रिय बनाएको छ। अञ्चु पत्त, प्रशान्त सभापट्टी र रवि अरूको गीतको अर्को सशक्त पक्ष भने भिडियोको आकर्षक कोरियोग्राफीले पनि गीतप्रतिको दर्शकको ध्यान तानेको देखिन्छ। सुशान्त कणेलको निर्देशन तथा माधव शर्माको लेखन रहेको एस पारस बन्थर ठकुरी दिव्य राईमाझी सुशान्त कार्की परम तामाङ सन्तोष बानिया सरिता गिरी विशाल पहाडी कर्माता लामा दीपक गौरी विमल यादव अभिजन श्रेष्ठ सविन कटेल र समायरा थापा मगर लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ भने हरिदल खेलको प्रदर्शन हुन लागेको प्रताप शमशेर राणा निर्माता तथा सङ्गीतकार अर्जुन पोखरेल प्रस्तुतकर्ताको रूपमा रहेका छन् भने शङ्कर कोइराला र रमेश सिलवाल कार्यकारी निर्माता रहेको फिल्मको सह निर्माता ढुङ दुर्गा अनि गायिका शिशिर श्रेष्ठ अनि छायाङ्कन नरेन्द्र मैलालीले गरेका हुन् भने विकास दाहालको सम्पादन रहेको कुरा तपाईँहरूमा मैले जानकारी गराएकी छु। अब भने तपाईँहरूमा एउटा मिठो नेपाली चलचित्र

Johnny.

Thank you.

Sorry, you can't.

0: पछिल्लो कुरा खानासम्म नपछि परिवारको घर अनाथ केटाकेटी साग सब्जी फल फुलिएको पछिल्लो कुरा खानाले पत्रलाई तन्दुरुस्त बनाउँछ र खाना सँगसँगै दुई वर्षसम्म यस्तो प्लान चालेका छौँ।
1: रेडियो कोलकाता एफएमद्वारा सही प्रजाति सन्देश।
2: नमस्कार, मेरो नाम अनुराग चौधरी। अस्ति नगरपालिका प्रबन्धन चाहनु पत्रिएर म प्रपति जडीबुटी उद्योग बजार मन्त्रालय सदस्यबाट जुप्पै किसिमका औषधि उपचार गर्दछु। हाम्रो प्रपति जडीबुटी उद्योगबाट
3: कसरी थाहा पाउने त्यसबारे कुनै जिज्ञासा छ भने कमेन्ट गर्न ऑडियो में मिला है मेरा पहले आंदे सीआईएम को फेस टू फेस कम्युनिकेट करने से नेटवर्क में प्रत्यक्ष हेरी रहने वाले को सही है को जवाब प्रश्न को जवाब हमें तत्काल देने कोशिश में है सभी तरह पुटवा खड़का जी ने चाहिए समेत कर लिया सर समाधान बने को प्रार्थना कर रहे हो और जिसको ठीक उपाय सही और प्रार्थना के उपाय हो बन रहा था कि पूर्ण रोक न था ये उपाय हो
0: हमें चाहिए अलग भगवान द्वारा अलग विश्वास वर्ष हो संस्कृतिले त्यसरी परिणत प्रभाव हो तर हामीले विज्ञानलाई बुझ्नुपर्छ त्यही भएर हामीले चाहिँ विज्ञानमा आधारित चाहिँ तथ्य र त्यसको नीति नियम बनाउने भनेर भनिरहेछौँ जसमा प्राकृतिक प्रक्रियाहरू भगवान्को निर्भर हुँदैन हामीसँग नबुझेपछि जोखिमको जानकारी नभएपछि पहिलो कारण चाहिँ भने थाहा नभएपछि अकस्मात हुँदाखेरि चाहिँ अब हामी चाहिँ भगवान भरोसे भएको हो त्यो काम गर्न भन्ने कुरा चाहिँ होइन
3: अर्को ध्रुव भारतीजीले कमेन्ट गर्नुभएको छ सामान्य नागरिकले मौसमको सूत्र र उनीहरूको जोखिम बारे भरपर्दो जानकारी कहाँबाट र कसरी नियमित रूपमा प्राप्त गर्न सक्छौ भनेर चाहिँ सोध्नु भएको छ
0: अब यो चाहिँ मौसमको जानकारी चाहिँ जलचक्र मौसम विज्ञान विभागले चाहिँ बुलेटिनहरू उहाँले चाहिँ विभिन्न टिकटक मार्फत अथवा चाहिँ फेसबुक
3: मार्फत
0: रामेश्वरी हरेकर सर पनि आउनुभयो मौसमको होइन उहाँले धेरै कुराहरू भन्नुभएको छ पहिलोको चाहिँ जानकारी आफ्नो घर ठाउँमा पहिलो कहाँ जान्छ भनेर भन्नको लागि चाहिँ हामीसँग यो कार्यकर्ता था भूगर्भ विभाग र अरू राज्य विश्वविद्यालयहरू केही सरकारी अरू विभाग र मन्त्रालयहरूले चाहिँ नक्साहरू बनाउनु भएको छ र अघि नै मैले भने जस्तो कसैको घर नजिकै अथवा चाहिँ पुल नजिकै अथवा बाटो नजिकै पहिलो जान्छ कि जाँदैन भने ठ्याक्कै ठोकुरा गरेर अहिले सूचना प्राप्त गर्ने चाहिँ नीति हामीसँग छ तर सूचना चाहिँ छैन तपाईँले तपाईँको घरमा पहिलो अब जान्छ कि जाँदैन भनेर अहिले भनेर चाहिँ सूचना प्राप्त गर्ने अवस्था चाहिँ छैन भनेको चाहिँ जस्तै त्यो ठाउँमा पहिलो जान सक्छ कि सक्दैन भने आकलन गर्दै सक्ने खालका नक्साहरू चाहिँ छन् तर ठ्याक्कै गएर चाहिँ पहिलो जान्छ भनेर भन्न सक्ने लेभलको सूचना चाहिँ हामीसँग छैन अहिले
3: त्यसो भए सर्वसाधारणले सूचना चाहिँ कसरी थाहा भट्टाइने त अहिले त्यसको छ भनेदेखि
0: यसको लागि चाहिँ आफ्नो पालिकाहरूमा नगरपालिकामा अथवा गाउँपालिकामा त्यहाँ चाहिँ गएर आफ्ना जनप्रतिनिधिहरूलाई चाहिँ सम्पर्क राख्ने त्यहाँ चाहिँ हाम्रो इन्जिनियरहरू र यस प्रसङ्ग काम

0: स्वाइप गरेर बनाउनुहुन्छ, अझै त्यो नगर्न अझ बढी चाहियो भने चाहिँ हामी जस्तो विश्वविद्यालयमा काम गर्ने मान्छेहरूले हामी यहाँ गएर अध्ययन गरेर यहाँ पहिले जान्छ कि जाँदैन भनेर भनिदिन सक्छौँ।
1: अहिले मात्रै बर्खाको समय छ, अनि बर्खायामको समयमा अलि बढी कमेरको जोखिम पनि हुने गर्छ, यहाँलाई थाहा पाउने के कुरा हो? पहिलोबारे कुनै पनि जिज्ञासा छ भने कमेन्ट गर्न सक्नुहुनेछ, एकजना हामी प्रत्यक्ष प्रसारण गर्छौँ, फेसबुक लाइभ गर्छौँ, तपाईँले तपाईँको जिज्ञासाको जवाब तत्काली पाउनुहुनेछ पहिलो वीर दशम राज अधिकारीबाट। यति बेला चन्द्र कृष्ण कल्याणजीले कमेन्ट गरिसक्नु भएको छ, उहाँले पहिरोको जोखिम त छैन तर नजिकै चाइनिज कम्पनीले बनाएको महेन्द्र राजमार्ग भौतिक संरचनाले कृत्रिम डुबानको प्रबल सम्भावना बढाएको छ,

0: बिस्तारै सुरु गरेका छौँ। जस्तै बाढीमा प्रवेशन गर्ने चाहिँ हामीले निकै राम्रो गऱ्यौँ नेपालमा, तर पहिलोमा चाहिँ बिस्तारै सुरु गरेका छौँ। र पहिलोको प्रवेशन प्रणाली स्थापना गर्ने मुद्दाहरूमा पनि हाम्रो रिसर्च टिम पर्छ। अनि अब हामीलाई चाहिँ कस्तो छ भने पहिलोमा पूर्व सूचना प्रणाली एउटा पानी कति पर्छ भनेर पहिलो चाहिँ जान सक्छ सक्दैन भनेर भन्न सकिन्छ। अर्को चाहिँ जहाँ पहिलो छ त्यही पहिलोलाई राम्रोसँग हेर्ने हामी मोनिटरिङ गर्न सक्छौँ। त्यसले गर्दा चाहिँ विभिन्न त्यसका सिस्टमहरू बनाउन सकिन्छ। र प्रकाशले भनेको चाहिँ के हो त भन्दाखेरि अब पूर्व सूचना प्रणाली चाहिँ हामी स्थापना चाहिँ गऱ्यौँ, तर त्यो के भयो त भन्दाखेरि ठाउँ ठाउँमा फ्रेगमेन्टेड, एउटा ठाउँमा गयो अर्को ठाउँमा गयो, र राष्ट्रिय जुन संरचनामा आउनु पर्ने त्यो चाहिँ आएको छैन एउटा भयो। दोस्रो कुरा चाहिँ जति पनि हामीले पहिलेको पूर्व सूचना प्रणाली लिएर आएका छौँ त्यो चाहिँ अहिले भइरहेको ज्ञान र विज्ञानको आधारमा गरेको, र त्यसले गर्दा चाहिँ पहिलो भोलि ठ्याक्कै गर्न सक्छ कि सक्दैन भनेर चाहिँ 100% हामीले ठ्याक्कै गर्न सक्ने स्थिति गर्नको लागि त्यही नभए पनि 3-4 वर्षसम्मको त्यहाँको जमिनलाई चाहिँ हामीले हेर्न पर्ने हुन्छ। त्यो जुन चाहिँ हामीले गरिसकेका छैनौँ, हामीले बिस्तारै सुरु गरेका छौँ, तर नेपालमा त हेर्नुहोस् त कति ठाउँमा पहिरो छन्, कति ठाउँमा बस्ती नै पुरानो पहिरोहरूमा बसेका छौँ।
1: पहिलो रोकथाम गर्न सकिन्छ। तर मुख्य कुरा के हो, पहिलो कसरी गयो

0: जोडो पनि जिल्ला म चाहिँ पहिलोकै काम गर्ने कारण त्यो पहिलोमा चाहिँ अघिल्लो पैसा बजेट उहाँले चाहिँ दिनुभएछ 50 लाख अनि त्यहाँ चाहिँ ग्याबिन वाल हाल्नुभएछ त्यो ग्याबिन वाल कहाँ राख्ने चाहिँ पहिलोमा चाहिँ स्ट्रिप सर्फेस हुन्छ नि जहाँबाट पहिलो ब्लक छ त्यो त्यो पत्ता नलाइदिन त्यो माथि जम्मा अर्को जमिनमा लगाइदिएपछि के गर्छ भने त्यसले त झन् वेट बढायो अनि त्यसले झन् चाहिँ अर्को वर्ष
1: जाँदै भर्खरै प्रणाली सरकारले ग्याबिन वाल उठाउनु भएको मजाले दुई गर्न फोन भएछ तर त्यो सामान्य पार्टी पढ्दा पनि बजार चल्छ गर्ने
0: त्यो कारण चाहिँ त्यो पहिलोमा त्यो कहाँबाट पहिलो बगेको भन्ने थाहा नभइकन चाहिँ हामीले चाहिँ सबैजना बनायो भने त दीर्घायु हुँदैन त्यो चाहिँ दैनिक धेरै ठाउँमा त भएको देखिन्छ त्यसमा चाहिँ रोकथामको कुरै कहाँ गर्ने भन्नको लागि त पहिलो के हो भन्नु पऱ्यो त कस्तो प्रकारको पहिलो पनि धेरै प्रकार हुन्छ कस्तो प्रकारको पहिलो हो भन्ने जान्नु पऱ्यो त हो त्यो जाने सकेको छ है गर्न सकिन्छ
1: रोकथाम गरिसकेपछि त्यसलाई कसरी गर्ने भन्ने कुरा छ त्यो बाटो गर्छ त्योभन्दा अगाडि पनि पहिलो मेरो ठाउँमा जान्छ कि जाँदैन जमिन छ कि छैन भनेर त थाहा पाउनु
0: पऱ्यो
1: नि त
0: अहिलेमा
1: प्रश्न आएको छ प्रशान्तले उपाध्यायले कमेन्ट गर्नु भएको छ पहिलोको कुरा गर्दा मेरो गाउँ र जिल्लामा यस्तो पहिलो जान छ कि जहाँ यो ग्रामीण ग्यामिन जालीले रोक्छ न धानले गरेर न जुनसुकै बेला पनि भएको जान्छ अरे बलियोमा जाने छैन पहिरो गाईको गाई गर्छ यस्तो ठाउँमा चाहिँ कसरी पहिरो रोक्ने भन्नुभएको छ धेरै ठाउँमा यस्तो मिल्छ नि
0: प्रश्न अघि नै मैले भनेको त पहिरो कहाँबाट छिप्पिएको छ किनभने हाम्रो पहिरो जाने त माटो त बग्छ नि त बग्नाले पनि एउटा ठाउँबाट बगेको हुन्छ कि कहाँ बगेको भन्ने थाहा नभइकन त्यसको माथि नै हामीले गेमिङमा जति आयो भने त्यसले काम गर्दैन त्यो जति वेटबाट सजिलो आउँछ त्यस कारण चाहिँ त्यो पहिलोको स्ट्रिप सर्फेसहरूले जुन हुन्छ जहाँबाट बगिरहेछ त्यो पत्ता लगाउन सकिन्छ त्यसको प्रविधि छ र त्यो पत्ता लगाइसकेपछि त्यहाँभन्दा तल स्ट्रिप सर्फेसभन्दा तल जुन हामी चाहिँ खुट्टा त्यो भन्छौँ पहिलोको त्यो खुट्टामा गएर चाहिँ हामीले प्रदर्शन गरियो भने चाहिँ पहिलो गर्नु सक्नुहुन्छ अब चाहिँ अहिले चाहिँ जुन हामीले चाहिँ गरिरहेका ग्रामीण नलहरू राम्रोसँग अध्ययन गर्ने डर राख्यो भने त्यो चाहिँ फेरि बगेर जान्छ उहाँले सङ्केत गरेका मेरो विषयमा त्यही हो जस्तो लाग्छ तर उहाँले भन्नाले ठाउँ कहाँ हो कस्तो पहिरो भन्ने त नभनिकन भन्न चाहिँ जिल्लाको नाम चाहिँ उहाँले
1: लेख्नु भएको सजिलो हुन्छ त्यसलाई हामीसँग पहिरो विज्ञ वसन्तराज अधिकारी हुनुहुन्छ यहाँको प्रश्नको जवाब विशेष गरी पहिरोसँग सम्बन्धित प्रश्नको जवाब हामीले लिइरहेका छौँ पहिरोको कुरा गर्दाखेरि चाहिँ अब जस्तो घर मेन कुरा चाहिँ घरको कुरा गर्दछ है घर चाहिँ कस्तो संरचनामा चाहिँ बनाउनुपर्छ ताकि पहिरोको जोखिम चाहिँ नहोस्
0: अब कस्तो ठाउँ भन्ने चाहिँ सामान जेनरलाइज रूपमा चाहिँ भन्ने अधिकार हुन्छ तर म तपाईँले दुई चार कुराहरू भन्न सक्छु जस्तै सामान्यतया चट्टानमा हाम्रो घर बनाइयो भने चट्टानमा बलियो भने अर्को कुरा चाहिँ 15 डिग्रीभन्दा कम सामान्यतया 15 डिग्रीभन्दा कम भएको स्रोतमा हामीले घर बनाइयो भने त्यहाँ पनि हाम्रो चाहिँ सुरक्षित हुन सक्छ तर त्यो भन्ने फेरि कहिले 50 डिग्रीको स्लोपमा पनि सेभ हुन्छ नहुने होइन तर त्यहाँ हामीले घर बनाउँदाखेरि वरिपरि पर्छ जता खोलाले कट्टा गरेको छ कि अस्ति नै हाम्रो देख्नुभयो धेरै अलिक 3-4 वर्ष अगाडि नै पत्रिकामा एका 2-3 वटा खोला चाहिँ खोला खडे खोलाहरू छ बिचमा चाहिँ हाम्रो चाहिँ घर बस्ती छ अनि त्यो त खोलाले काट्दै लिएर जान्छ नि त त्यस्तो ठाउँमा पनि पहिरो जान्छ होइन अनि अर्को कुरा चाहिँ पानी थुनिएर बसेको ठाउँहरूसम्म पनि त्यस्तोमा पहिरो जान सक्छ त्यसले गर्दा कमजोर जमिन र भूसंरचनाको जुन हामी भौगोलिक हिसाबले चाहिँ जुन अध्ययन गरेर हुन्छौँ नि त्यो हिसाबले चाहिँ पार्टिकुलर ठाउँ भन्न सकिन्छ र अहिले नै यो कस्तो जमिन सुरक्षित भनेर सन्त सुरक्षित छ
1: असुरक्षित ठाउँहरू कस्ता
0: हुन्छ असुरक्षित ठाउँ र अघि नै भने रिवरले के नदीले कटान गरेका ठाउँहरू तल चाहिँ खुट्टा काटिरहेको छ माथि चाहिँ हाम्रो घर बस्ने छ भने कुनै न कुनै दिन त खस्छ हामीले नदीको चट्टानले रोकेर भने दोस्रो कुराहरू चाहिँ पहिलादेखि नै चट्टानमा चिरा परेको छ अथवा चट्टान चाहिँ हामी चाहिँ यो वेदरिङ भन्छौँ चट्टान चाहिँ कुहिन्छ क्या जस्तो माटो पनि त चट्टान कुहिएर हुन्छ त्यसो त कुहिएका चट्टान ग्रहणहरू ठाउँमा पनि यो त्यसको चाहिँ ग्रहण गर्ने क्षमता भार ग्रहण गर्ने क्षमता हुँदैन. अर्को कुरा चाहिँ जहाँ रकहरू र चट्टानहरू एकदमै टुक्रिएका छन् हामी फ्र्याक्चर भन्छौँ कि भनेको चाहिँ एकदम संसारको ठुलो संसार ढुङ्गा खट्टा फुल पत्र भएकै फरक पर्छ त्यही हामी सबैजना चट्टान भन्छौँ. नेपालको चुरेमा हेर्ने हो भने धेरै पत्रकार चट्टान छन् र त्यो कमजोर छन् त्यो भर्खरले गरेको हुनाले. तर पत्रकार चट्टान धेरै कमजोर हुन्छ भन्ने चाहिँ उहाँ त्यो त्यसलाई ठाउँ छ त्यसले मैले पहिलोमा चाहिँ के गाह्रो छ भन्ने कुराले किनभने ठाउँ छ गरेको चाहिँ त्यही कुरा एक ठाउँमा लागु हुन्छ अरू ठाउँमा लागु हुँदैन. र अर्को कुरा चाहिँ सामान्यतया जङ्गल फराकी गरेर आगलागी भएर चाहिँ सुक्खा खाली जमिनहरू छन् र त्यसमा चाहिँ सामान्य 15 डिग्रीभन्दा बढी 20 डिग्रीभन्दा बढी जमिनहरू छन् र त्यहाँ पानी परेको बेलामा चाहिँ त्यहाँ पहिरो जान्छ. त्यस कारण यस्ताको ठाउँहरू सामान्यतया नजिकको नजिकमा बनाउने बढी भिरालो जमिनमा घरहरू नबनाउने त्यसपछि जुन चिरा परेका ठाउँमा जमिनहरूमा चाहिँ घरहरू नबनाउने र चट्टान कमजोर छ कुहिएको छ भने त्यसमा नबनाउने र चट्टान एकदमै टुक्रेको छ बढी छ भने पनि त्यस्तो ठाउँमा चाहिँ हाम्रो घरहरू बनाउनु हुँदैन.
1: सामान्यतया मान्छेले घर बनाउँदै गर्दाखेरि जमिन आफैले छोड गरेर हुन्छ नि त आफ्नो विजेता हुन्छ यतिको मात्रै हुन्छ भनेर घरमा घर बनाइदिन्छ. तपाईँले कसैलाई यदि घर बनाउने सोच गरेर भएको छ भने सुझाव दिँदाखेरि के सुझाव दिनुहुन्छ जस्तो प्राविधिकसँग सल्लाह गर्नुपर्छ कि पर्दैन के छ त?
0: अब प्राविधिकसँग सल्लाह गर्छ भने राम्रो त्यो चाहिँ सामान्यतया पहिलोमा काम गर्ने भूगर्भ विदहरूले चाहिँ सबभन्दा बढी यसमा काम गर्न सक्छन् र पहिलो पढेका सिभिल इन्जिनियरहरूले पनि हाम्रो इन्भाइरोमेन्ट साइन्स पढेका कार्बन विज्ञान पढेका हाम्रो जियोग्राफी पढेकाले पनि गर्न सक्नुहुन्छ. तर मुख्य कुरा के हो भने पहिलो आफ्नो ठाउँमा जान्छ कि जाँदैन भने आफूलाई थाहा छैन भने विज्ञसँगै पहिलो परामर्श लिनु पऱ्यो. त्यो विज्ञ भनेको अहिले चाहिँ जस्तो नेपालको कुनै एउटा जिल्लाभरका चाहिँ विश्वविद्यालयमा आएर चाहिँ सोधिरहनु पर्ने अवस्था होइन तर आफ्नो पालिकामा त सोध्न सक्नुहुन्छ नि त. त्यहाँ एउटा चाहिँ कुनै इन्जिनियर हुनुहुन्छ होला र सब इन्जिनियर हुनुहुन्छ उहाँले आफै सोधे आफूले गर्न सक्नुहुन्छ हुनु सक्नुहुन्न भने चाहिँ केन्द्रीय सरकारले चाहिँ सङ्घीय सरकारलाई भन्नुहुन्छ नि त. अनि उहाँले पनि नसक्यो भने हामी जस्तो विश्वविद्यालयका मान्छेले काम गर्छ तर अहिले नै मैले कुन सुरक्षित ठाउँ छ भनेर भन्न चाहिँ यहाँबाट सक्दैन. तर हामी जस्तै त्यसमा काम गर्ने चाहिँ म पनि अध्यक्ष भन्छु पहिलेको अध्यक्षहरूले गएर चाहिँ त्यहाँ गएर चाहिँ पहिले जान्छ जाँदैन भनेर र भोट ठोक गर्ने साथ भन्न सकिन्छ.
1: तपाईँको गाउँमा पहिलोको जोखिममा छ कि छैन? अहिले पहिलोको बारीमा थप विज्ञासा छ भने तपाईँ गर्न सक्नुहुनेछ नि. त्यसले तपाईँ कार्यक्रम हेलो मौसम प्रतीक्षा गरिरहनु भएको छ. तपाईँले सिआइएनको फेसबुक पेज कम्युनिटी इन्फर्मेसन नेटवर्क सिआइएन मार्फत हामीलाई प्रत्यक्ष हेरिरहनु भएको छ. विशेष गरी पहिलोको बारेमा सम्वाद गरिरहेका छौँ. यति बेला हामीसँग हुनुहुन्छ पहिलो विज वसन्त राज अधिकारी एउटा कमेन्ट आइसकेको छ. हरिराम भेटवालजीले कमेन्ट गर्नुभएको छ कतिपय ठाउँ हेर्दा पहिरो नजाने ठाउँ जस्तो देखिन्छ तर पानीको वर्षा चाहिँ धेरै हुँदाखेरि पहिरो जाने हुन्छ किन भन्नुभएको छ? हामीले सुरुमै कुरा गर्दाखेरि
0: सामान्यतया पानी परेपछि पहिरो जाने भनेको चाहिँ माटोमा सबभन्दा बढी माटो भएको ठाउँमा चाहिँ बढी पहिरो जान्छ र चट्टानमा पनि जान्छ सबभन्दा बढी माटो हुन्छ. माटोमा चाहिँ के हुन्छ भने माटो भन्ने भनेको माटोका कुवाहरू हुन्छन् तिनीहरूको बिचमा पानी परिसकेपछि त्यो पानी भित्रबाट जम्मा भएर बस्छ. जम्मा भएर बसिसकेपछि त्यसको वेट बढ्छ होइन. अनि त्यो वेट बढिसकेपछि हामीले पहिरोमा चाहिँ के भन्छौँ भने यो जुन तान्ने शक्ति छ ड्राइभिङ फोर्स भन्छौँ त्यो चाहिँ हाम्रो रेस्टिङ फोर्स भन्दा जसले चाहिँ रोकेर राख्ने जुन शक्ति छ त्योभन्दा बढी बनाइदिन्छ. त्यसलाई चाहिँ हामी प्राविधिक भाषामा फोरवाटर प्रेसर भन्छौँ. त्यो चाहिँ पानी जति पर्यो त्यति धेरै माटोमा जम्मा हुँदा हुँदा हुँदा त्यसले तौलेर वेट बढाइदिन्छ त्यो झम्मै खस्छ. त्यस्तो ठाउँमा जस्तै उहाँले एकदम राम्रो सोध्नुहुन्छ नि पानी नपर्ने अरे केही पनि छैन. पानी परेपछि त परिरहन्छ नि. त्यो अहिले हजुरले सोधेको विषयमा अब प्रश्न म फेरि यसलाई सोध्छु भनेपछि पहिलो रोप्ने के गर्नुपर्ने रहेछ भन्दाखेरि त्यो पानी जम्मा भएको निकाल्नु पर्ने रहेछ नि त. हो त्यसले गर्दाखेरि चाहिँ कतिवटा ठाउँमा सडक खनेको ठाउँमा त्यो सडकको भित्रमा चाहिँ एउटा पाइप हालेर चाहिँ पानी आइरहेको देखाउँछ नि. त्यो भनेको चाहिँ भित्रको पानीलाई बाहिर निकालेको जसले गर्दा चाहिँ त्यो पानीको कारणले चाहिँ पोइजन हुँदाओस् भनेर चाहिँ त्यस्तो भएर त्यसलाई हामी होसेन्टल ड्रेनेज भन्छौँ होइन. भित्रबाट पानी निकाल्ने त्यो पानी किन निकालेको त हुँदाखेरि त्यो पानीले जुन तौल बढाउँछ माटोको त्यसलाई चाहिँ घटाउनु भयो. त्यसमा चाहिँ नजर्ने ठाउँमा पनि पानी परेको होला पहिला प्रयोग गरिदिन्छ.
1: अस्ति इन्डियाको एउटा ठाउँमा चाहिँ त्यो पहाडै खसिरहेको थियो र बाइक हिँडिरहेको थियो. बाइक पनि सँगसँगै सजिलो भएको धेरै स्पिडमा हाम्रो क्षति चाहिँ अचानक हिँडेर हामीले एकदम सक्दैछ राम्रो छ पाहाडले बाटो काट्नु सक्छु भनेर काट्दाखेरि एक सजना चाहिँ साथै बनाउँछ कि एकदमै राम्रो मन लाग्यो
0: केटीहरूले गएर

0: हामीले चाहिँ भौगोलिक स्थितिले चट्टानको चाहिँ जुन हामी चट्टान कसरी बसेको छ भन्नेले चाहिँ हामी पहिला अझै आउँदैन भनेर भन्न सक्ने अवस्था हुन्छ। त्यस कारण चाहिँ अब यो पहिला अहिले हजुरले सोधेकोमा चाहिँ त्यो प्रश्नलाई टेक्निकली भन्दाखेरि अलिक राम्रो हुन जान्छ मैले होइन। मेरो विचारमा चाहिँ अब के हुन्छ कतिपय चाहिँ यो बाटो बनाउने प्रक्रिया चाहिँ पैसासँग पनि जोडिएको हुन्छ। जस कारण अहिले भइरहेको इन्डस्ट्रीमा थोरै अलिकति बढाएर पानीले जुन काम गरिन्छ त्यो रोक्न सकिन्छ भने चाहिँ त्यो सबभन्दा राम्रो अप्सन हो। होइन चाहिँ यता सबै पहिलोले दुःख दिन्छ अर्को साइडमा दिँदैन भने चाहिँ अर्कोबाट बनाउन सकिन्छ। त्यसैले अब त्यसको चाहिँ टेक्निकल पक्षले चाहिँ मैले त्यति धेरै डिस्क्राइब गर्न चाहिँ किनभने यो एकदमै यो ठेक र त्यो स्लो ट्याङ्कर त्यसको चाहिँ कति डिग्रीमा काट्ने होइन त्यो चाहिँ एङ्गल कसरी डिफाइन गर्ने रकको जिपिङ कसरी छ त्यो चाहिँ रोड चाहिँ कसरी हामी बनाउने भन्ने चाहिँ यो विभिन्न कुरा इन्भल्भ भएर पनि भएको हुनाले म अहिले नै अब यो फेसबुक लाइभमा तपाईँको बताउन चाहिँ अलिक गाह्रै हुन्छ। सबै सबैको क्वेसन थ्याङ्क यू भेरी मच सरजी।
1: पहिलोको कुरा गर्दाखेरि चाहिँ कतिपयलाई चाहिँ अब यात्राको क्रममा चाहिँ यात्रासँग जोडेर कुरा गर्दाखेरि यात्राकै क्रममा कतिपय दुःखद घटनाहरू भएका छन्। पहिलो जाने क्षेत्रमा जुन यात्रा गर्दै गर्दाखेरि चाहिँ के के खालको साधन अपनाउने यहाँले भन्नु पर्दाखेरि यात्रा यात्रुहरूले चाहिँ
0: यो चाहिँ स्वतन्त्र दायित्व छ राज्य पनि हो पहिलो जान सक्छ यसले मैले भनिदिनुपर्छ वास्तवमा
1: होइन।
0: अनि अर्को चाहिँ हामी नेपाली कति बहादुर छौँ भन्ने कुरो कुरा गर्नुहुन्थ्यो। पहिलो आउँदैछ पहिलो नजानुहोस् है भनेर हामीले भन्दा पनि पहिलो फिर्केर गएर देखिस् मैले पहिलो जोडेर आएँ नि भनेर बहादुरी प्रदर्शन गर्ने हाम्रो बानी छ। अब पहिलो जान्छ कि जाँदैन भनेर भने सामान्यतया पहिलो पहिला चाहिँ ढुङ्गाहरू खसेको ठाउँमा अलिअलि ढुङ्गा खसिरहेछ र पानी परिरहेछ भने त्यहाँ गएर जानु चाहिँ हुँदैन। त्यहाँ चाहिँ पानीले त्यो ढुङ्गालाई चाहिँ बढी अझ चाहिँ पहिलो निम्ताउन सक्छ पहिलो कुरो। दोस्रो कुरो चाहिँ के गर्दाखेरि तपाईँ सबै हेरिआएको ठाउँहरू चाहिँ त थाहा हुन्छ नहेरेको ठाउँमा चाहिँ मान्छेहरूले सोध्नुपर्छ चाहिँ म अघि बाटो जाउँ कि नजाउँ बाटोमा पहिलो आउन सक्छु यो सँगै पहिलो पहिलो पहिलो बाटो छ कि छैन भन्ने कुराहरू चाहिँ निर्णय नगरिकन अगाडि बढ्नु हुँदैन र रातको समयमा चाहिँ जानु हुँदैन किनभने दिउँसोको समय भएन भने मान्छे कतै ढुङ्गा खसिरहेको छ कि अनि पहिलो गइरहेको छ कि अब लडेर चाहिँ भइरहेको छ कि छैन भन्ने देखिन्छ रातिमा देखिँदैन। त्यसैले हाम्रो चाहिँ कस्तो पानी छ भनिरहे भने अब राति छैन अब दुई किलोमिटर अथवा पाँच किलोमिटर हो नि त म त भइहाल्छु मेरो घर त्यही नजिकै हो नि त अथवा त्यही नजिकै म पुग्यो भने घर त म त्यहीँ हो म त हिँडेरै जान्छु र फिर्किहाल्छु म आइहाले नि फिर्किहाल्छु भनेर अघि हामीले जुन बाटो नै परिवर्तन प्रदर्शन गर्दा छ त्यो चाहिँ मुख्य धर्तीले चाहिँ जानिजान सक्छ।
1: कहिले कहिले यात्रा गर्दै गर्दाखेरि बिचमै रोकिएको हुन्छ गाडी बाटोमा रोकिन्छौँ अब यात्राहरू हिँडेर बाटो क्रस गर्दैन जानुहुन्छ गाडी मात्रै हुँदाखेरि त्यो गर्नु पनि बुद्धिमत्ता
0: चाहिँ
1: जस्तो खसेको छैन बाटोहरू पहिला खसेको थियो तर बिचमा रोकियो तपाईँलाई
0: हामी जस्तो पहिलोमा अध्ययन गर्नेहरूलेसम्म चाहिँ कस्तो हुन सक्छ भनेर भन्न सक्छौँ तर पहिलो बारेमा नबुझ्ने मान्छेले त एकछिन रोक्यो भने त्यही बेला खस्यो के अरे नेपालमा धेरै ठाउँमा तपाईँले हाइवे नै भने कतिवटा खसिरहेको छ नजर नजर भन्दा उता गाडी र मोटरसाइकल गएर बुगा लिएर गएर पनि धेरै भिडियोहरू उनीहरू नै छन् नि त भनेपछि हामी त मुख त परिवर्तन गरिरहेछौँ के अरे प्रदर्शन गरिरहेछौँ त्यो चाहिँ जुन हाम्रो प्रवृत्ति छ त्यो विकल्पलाई आत्मसात गर्न नसक्ने जुन प्रवृत्ति छ त्यसलाई चाहिँ काम गर्नुपर्छ।
1: त्यसमा अब एक ठाउँ पहिलो भइरहेछ अनि पहिलो गएको ठाउँमा चाहिँ नजाने भइन्छ रोकियो अलिकति पर दुई मिटर तिन मिटर चार मिटर परसम्म पछाडि झप्टिएर चाहिँ फेरि वेट गर्ने पर्ने हुन्छ नि त ड्रप बस्ने त्यो कुनै पहिलो समाचारमा चाहिँ जोखिम हुन्छ क्या
0: जोखिम हुन सक्छ तर पहिलो कति ठाउँमा जान्छ भनेर त्यहाँ बाटोमा हिँडिरहेको मान्छेले चाहिँ भन्न सक्ने अवस्था चाहिँ हुँदैन किनभने पहिलो त्यति सजिलो होइन पहिलोलाई बुझ्नु धेरै गाह्रो छ त्यो पनि नेपालको अघि मैले भौगोलिक संरचनाले गर्दाखेरि जस्तै चुरेमा जाने पहिलो र हाम्रो चाहिँ महाभारत लेकमा जाने पहिलो अथवा पहाडमा जाने पहिलो नेपालको पूर्वमा जाने पहिलो पश्चिममा जाने पहिलो फरक फरक हो। पोखरामा 100 मिलिमिटर

Thank you.

शिखर मानिन्छ भन्नुभयो, जुन चाहिँ पुसको प्रजाति हो, त्यो सबै रीतिहरूले चाहिँ जरा तलसम्म गएर त्यसले रोक्छ भन्ने चाहिँ छैन। प्रजातिहरू छन् है, अनि बाँसहरू जुन रोपिसहरू छ, हाम्रो सामान्यता के हो भने यो रुख बिरुवा रोपिसकेपछि चाहिँ त्यसले जमिनलाई बाँधेर राख्छ, अनि त्यसपछि माथिबाट परेको पानीलाई भित्रसम्म क्षेत्र नदीहरू चाहिँ बिस्तारै बगाइन्छ होइन, र इरोजन हुन चाहिँ हुनबाट रोक्छ, त्यसले बिरुवाहरू फाइदा रोपिन्छ। तर के हो त भन्दाखेरि यति पहिलो

Thank you.

Thank you.

0: परियोजना प्राविधिक समस्या र पढाइमा असर पुर्याउन सक्छ।
1: साथीको जवाबमा होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौँ।
0: तर मैले खुल्ला कुरा गरौँ, समाधान लागू पदार्थ होइन,
1: लागू पदार्थबाट टाढा बसौँ, स्वस्थ र उज्यालो भविष्य
2: रोजौँ। रेडियो प्रभाव एफएमद्वारा सन्देश।

Thank you.

0: मैत्री घरमालों को वित्त पीड़ित को पांच बुटे मार्ग सहित आमरण अनशन जारी अपमानजनक शब्द सच्याउन सर्वोच्च परमादेश बर्खामा भइरहेको जोखिम बढ्दो संकेत दिनेर सावधानी अपनाउन विज्ञको आग्रह
1: छाउने रुखहरू ढल्किने पुलहरू ढल्किने हुन्छ कतिपय ठाउँमा चाहिँ त्यो आवाज चट चट चट जस्तो आवाज हामीले सुनिन्छ

0: संसदीय को देवालगंज स्थित पूर्वी तराई त्यस कार्यक्रममा भएका हिंसात्मक घटनाको सत्य तथ्य छानबिन गरी दोषीमाथि कारवाही गर्न सरकारलाई निर्देशन दिनु भएको छ। आज राष्ट्रिय सभा बैठकमा बोल्दै दाहालले घटनाको सत्य तथ्य छानबिन गर्दै दोषीमाथि कारवाही गर्न सरकारलाई आग्रह गर्नुभयो। टुर्टीको प्रतिकार गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष इन्द्र कुमारी बोहरालाई विशेष अदालतले भ्रष्टाचार मुद्दाको प्रवक्षका लागि चुनावमा पठाउने आदेश दिएको छ। मुद्दाको सुनवाईको लागि अपील अदालतमा उपस्थित हुनुभएका बोहराले तारिकमा प्रश्न माग गरे पनि अदालतले अस्वीकार गरेको हो। बोहरा सँगै तत्कालीन अध्यक्ष कृष्ण बहादुर सौदलाई पनि चुनावमा पठाउने आदेश भएको छ। अत्यन्तै नदी दलीय पदार्थ उत्खननबाट उत्पन्न राजस्व सन्तुलन नगरी राज्यलाई 14,10,240 रुपियाँ नोक्सानी पुर्याएको आरोपमा उनीहरू सहित 8 जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। नागरिकता तथा वित्तीय शोषण विरुद्ध संघर्षरत पीड़ितहरूले काठमाडौँको माइतीघर मण्डलामा शुरू गरेको सामूहिक आन्दोलन अनसन जारी गरेका छन्। 5 बजे बाद राख्दै उनीहरूले आन्दोलन अनसन जारी रहेका हुन्। उनीहरूले वित्तीय शोषण अन्त्य सामाजिक न्यायको सुनिश्चितता र सर्वोच्च अदालतको प्रमाण देश अनुसार तयार प्रतिवेदन कार्यान्वयन गर्न माग गरेका छन्। साथै विशेष वित्तीय ऐन खारेज ब्याज छुट सहित सहज ऋण रोजगारी र उचित परिश्रमिकको व्यवस्था गर्नुपर्ने माग उनीहरूको रहेको छ। सर्वोच्च अदालतले सरकारी अभिलेखहरूमा व्यक्तिको अपमानजनक शब्द सक्षम सरकारका नाममा परमादेश जारी गरेको छ। विश्वकर्मा एकता समाज नेपालका अध्यक्ष गोपाल विश्वकर्माले तयारी गर्नु भएको भेटमा न्यायाधीश हरिप्रसाद भुयाल र शान्ति सिंह थापाको संयुक्त इजलासले नागरिकको सो पहिचान र समानको अधिकारलाई अपराध बनाउँदै यस्तो फैसला गरेको हो। अदालतले जनजागरण नागरिकता तथा अन्य सरकारी कागजातमा व्यक्तिले रोजेको पहिचान प्रयोग गर्न पाउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ। शब्द कोषमा सम्मान अर्थ देखिए पनि सामाजिक व्यवहार र ऐतिहासिक सन्दर्भका कारण शब्दले समुदायमा अपमानको अनुभूति गराउन सक्ने अदालतको ठहर रहेको छ। मोरक्कोबाट उत्तर अफ्रिका स्थित स्पेनको सेउटा क्षेत्रमा पछिल्लो 24 घण्टामा करिब 49,000 आप्रवासी प्रवेश गरेका छन्। स्पेनी अधिकारीहरूका अनुसार उनीहरू स्थलमार्ग र समुद्री मार्ग हुँदै सेउटा पुगेका हुन्। हजारौं मानिस समुद्रमा पौटिएर सेउटा प्रवेश गरिरहेका दृश्यहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्। सेउटा पुग्ने क्रममा कम्तीमा 18 आप्रवासीको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। अधिकांशको मृत्यु डुबेर भिडमा चापिएर भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। अब खेल खबर। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले सन् 2027 दक्षिण अफ्रिका जिम्बाब्वे र नामिबियाले संयुक्त रूपमा आयोजना गर्ने एक दिवसीय विश्वकपका लागि 5 वटा खेल सार्वजनिक गरेको छ। दक्षिण अफ्रिकाका 8, जिम्बाब्वेका 3 र नामिबियाको 1 स्थानमा खेल हुनेछ। 50 ओभरको विश्वकप 24 वर्षपछि अफ्रिकी भूमिमा फर्किन लागेको हो। यसअघि सन् 2003 दक्षिण अफ्रिका जिम्बाब्वे र केन्याले संयुक्त रूपमा विश्वकप आयोजना गरेका थिए। यस संस्करणमा विश्वकपका शीर्ष 14 टोली सहभागी हुनेछन्। आइसिसीका प्रमुख कार्यकारी अधिकृत सञ्जीव गुप्ताले विश्वकपले अफ्रिकाको स्वीकृति विविधता र खेलप्रतिको गहिरो प्रेमलाई विश्व सामु प्रस्तुत गर्दै बताउनुभयो। आइसिसीका अनुसार विश्वकपमा 2027 कुल 57 खेल हुनेछ। प्रतियोगिता नयाँ 3 चरणको ढाँचामा सञ्चालन हुनेछ। नेपालको चिन नेतामा अवरोध हुँदाको समस्या सरकारले गरेको प्रतिबद्धता पूरा नगरिएको व्यवसायको गुनासो रिपोर्ट पहिरोको जोखिम थाहा पाउने तरिका र अपनाउनु पर्ने सावधानी विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
1: साथ हाम्रो संस्कृतिको साझा प्रणाली हो। महाकाली सबै धर्मको मूल धर्म हो। आत्मशिक्षामा सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
2: यस्तो अवस्थामा हामी सबैले संयमता अपुष्ट समाचार अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं।
0: सबैले
1: कानुनको सम्मान गरौँ र एक अर्काको अधिकारको रक्षा गरौँ। सडकी कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
2: शान्ति सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो

सय मिटर सड़क में बढ़ाई सड़क कटन का कारण पंद्रह का बयालीस घरधुरी इको क्षेत्र का पैंसठी देखि सत्तरी घरधुरी पेड़ को उच्च जोखिम में पड़े स्थानीय बीमा शेर्पा राजू थामी समस्या बुझ्न गएको आइतबार पूर्वाधार विकास मन्त्री सुनिल धनसाल र कानून मन्त्री सुविधा गौतम श्रेष्ठ छोरी प्रभावित क्षेत्रमा पुगेको थियो। अनुगमन पछि विद्युत चोरी पटरी सडक सञ्चालनको काम अघि बढाउने प्रतिबद्धता जनाइएको थियो। सड़क खुलाउने काम अझै सुरु हुन सकेको छैन। सड़क अवरुद्ध भएपछि चीनबाट आएका करिब 200 मालवाहक कन्टेनर बाटोमै रोकिएका छन्। भन्सार पास भएका 30 कन्टेनर भने दाकानमै अलपत्र छन्। केही सामान भन्सार हेरासम्म पुर्याउने प्रयास भए पनि व्यापारीहरू माछामानको

0: Salmaster Group Alberta, a Samudayak Sushila Network, CIN.
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन एकतर्फ तयारीको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब पहिलो र जोखिम कम गर्ने उपाय बारेको प्रसंग। अझै बर्खाको समय छ, लगातार पानी पर्दा पहिरोको जोखिम पनि उत्तिकै हुन्छ। यसै कारण नेपालमा सयौं व्यक्तिको मृत्यु हुने गरेको छ। पहिरोको जोखिम र अपनाउनु पर्ने सावधानीका बारेमा पहिरो विज्ञ वसन्त राज अधिकारीसँग हामीले कुराकानी गरेका छौँ।
2: एकदम धेरै पानी परेर अब हामी बसेर भनौँ, हामी अब हाम्रो पहिरो लगभग पहिरो जान्छ, कतिपय अवस्थामा हामीले मानवीय कार्यकलाप एउटा

चाहिँ माटोमा पानी छिरिसकेपछि एउटा बिस्तारै चाहिँ पहिरो जान्छ, अर्को चाहिँ एकैचोटि झ्याप्दै पहिरो जाने हुन्छ। त्यसमा चाहिँ पहिले चाहिँ हामीले चाहिँ पहिरो जाँदैन जस्तो लाग्छ, तर त्यहाँ चाहिँ भौगोलिक हिसाबले त्यसो बनिरहेको हुन्छ। यत्तिकै हुन्छ पहिरोको संकेतहरू हुन्छ, जस्तै बिस्तारले बोल्ने पहिरो छवटा रुखहरू ढल्किने, पुलहरू ढल्किने हुन्छ। कतिपय ठाउँमा चाहिँ त्यो आवाज चक चक चक चक जस्तो आवाज आउने सुनिन्छ, माटो मुनिबाट बाहिर निस्किँदाखेरि। कतिपय चाहिँ पहिलो चाहिँ ठाउँमा चाहिँ त्यो चिराहरू पर्ने त्यस्तो प्रक्रियाहरू पनि देखिन्छ। र कतिपय अवस्थामा सामान्य रूपमा चाहिँ पहिला भनौँ हामीले

सबै ज्ञान छ विज्ञान छ त्यसै पहिलो कहाँ जान्छ भनेर भन्न सकिन्छ त्यसलाई अध्ययन गर्न सकिन्छ जस्तै म अहिले जुन विश्वविद्यालयमा पढाउँछु क्याम्पसमा त्यहाँ चाहिँ हामीले चाहिँ के गर्छौँ त पोलियोको अध्ययन गर्छौँ जस्तै नेपालको कुन जिल्लाको कुन पालिकामा को कुन ठाउँमा पोलियो रहेछ भनेर चाहिँ मोटामोटी रूपमा चाहिँ हामीले त्यसको मूल्याङ्कन गर्न सकिन्छ भन्न सकिन्छ तर त्यहाँ पहिला आज केही एउटा घरलाई असर गर्दैन अथवा चाहिँ

0: विज्ञान में आधारित जो तथ्य जिसको नीति नियम बनाने भर भाषा प्राकृतिक प्रक्रिया भगवान में निर्भर होते हमीसंग नबुझे जोखिम और जानकारी नभए पछि पहिलो खाना छ भने खान भए पछि अकस्मत हुँदाखेरि चाहिँ अब हामीले भगवान भनेर भाग हो त्यो प्रार्थना भन्ने कुरा चाहिँ म चाहिँ होइन अब यो चाहिँ मौसमको जानकारी चाहिँ जो जनता मौसम विज्ञान विभागले चाहिँ बुलेटिनहरू उहाँले चाहिँ विभिन्न टिकटक मार्फत मौसमको धेरै कुराहरू भन्नुभएको छ पहिलोको चाहिँ जानकारी आफ्नो घर ठाउँमा पहिलो कहाँ जान्छ भनेर भन्नुको लागि चाहिँ हामीसँग यो खानेजाका भूगर्भ विभाग र अरू हामी जस्ता विश्वविद्यालयहरू केही सरकारी अरू विभाग मन्त्रालयहरूले चाहिँ नक्साहरू बनाउनु भएको छ र अघि नै मैले भने जस्तो कसैको घर नजिकै अथवा चाहिँ पुल नजिकै अथवा बाटो नजिकै पहिलो कहाँ चाहिँ जाँदैन उनले ठ्याक्कै ठगुवा गरेर अहिले सूचना प्राप्त गर्ने चाहिँ नीति हामीसँग छ तर सूचना चाहिँ छैन तपाईँले तपाईँको घरमा पहिलो अवस्था चाहिँ जाँदैन होला अहिले भनेर चाहिँ सुचार प्राप्त गर्ने अवस्था चाहिँ छैन भनेको चाहिँ जस्तै त्यो ठाउँमा पहिलो जान सक्छ कि सक्दैन भने आकलन गर्नले सक्ने खालका नक्साहरू चाहिँ छन् होइन तर ठ्याक्कै गइहाल्छ कहिले जान्छ भनेर भन्न सक्ने सूचना चाहिँ हामीसँग छैन अहिले
1: त्यसो भए सर्वसाधारणले सूचना चाहिँ कसरी कहाँ भन्छ भने नि त्यस्तो जोखिम छ भनेदेखि सूचना महत्त्वपूर्ण
0: यसको लागि चाहिँ आफ्ना पालिकाहरूमा नगरपालिकामा अथवा गाउँपालिकामा त्यहाँ चाहिँ गएर आफ्ना जनप्रतिनिधिहरूलाई चाहिँ सम्पर्क राख्ने त्यहाँ चाहिँ हाम्रो इन्जिनियरहरू र यस क्षेत्रसँग काम गर्ने टेक्निकल मानव संसाधनहरू हुनुहुन्छ उहाँहरूले चाहिँ पनि अध्ययन गरेर भन्न सक्नुहुन्छ यदि उहाँहरूले गाह्रो पर्यो भने चाहिँ अहिले हाम्रो जुन यो विपद प्राधिकरण एनटिआरहरू छ उहाँहरूले चाहिँ त्यसलाई सहयोग गरेर बनाउनुहुन्छ अझै त्योभन्दा पनि अझै बढी चाहियो भने चाहिँ हामी जस्तो विश्वविद्यालयमा काम गर्ने मान्छेहरूले हामी त्यहाँ गएर अध्ययन गरेर यहाँ पनि साँच्चै जाँदैन भनेर भनिदिन
1: सक्छौँ तर नजिकै चाइनिज कम्पनीले बनाएको महेन्द्र राजमार्ग भौतिक संरचनाले कृत्रिम दुर्मार्गको प्रबल सम्भावना बनाएको छ मानिसहरू सडकको छेउ पक्की घर निर्माण वृद्धि र प्राकृतिक रूपमा जलको बहावले थोरिनु जस्तो चाहिँ लाग्छ भनेर उहाँ छ है ठ्याक्कै ठ्याक्कै उहाँले अलिकति के चाहिँ सङ्केत गर्न खोजिरहनु भएको छ केही भन्ने भन्छ मलाई होइन पहिलोको भन्दा पनि चाहिँ प्रमाणको कुरा गर्नु भएको छ यो संरचनाहरू निर्माणले गर्दाखेरि पनि कतै कतै पहिलोको जोखिम भन्नु पर्छ
0: सबै भन्दै आएको किनभने उहाँले दुमानसँग गर्नुभयो तर त्यसलाई म अझ परिवर्तन गर्दैछु जस्तै हामीले के भनिरहेको छौँ भने यो आफ्ना पालिकाहरूमा सडक निर्माणको क्रममा बिना इन्जिनियरिङ हामी जुन सडक निर्माण गरिरहेछौँ त्यसले

0: पद र अवरोध गर्नुभयो भने पहिलोका कारण ज्यान सबै जान सक्छ।
1: उहाँले भनेको कुरा सही हो,

就很难听，一般他能接道理。另外什么，他们那边吵不下去，接着吵还输了，不如还在那边对接呢。

Thank you.

كريما، جبريل أنقذ لك فصل لكريما.

0: छ साथीको दबाबमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं तनावले खुल्ला कुरा गरौं समाधान लागु पदार्थमा होइन लागु पदार्थबाट टाढा बसौं स्वस्थ र उज्यालो भविष्य बजाउँ
1: रेडियो गुरुबाबा एफएमद्वारा सङ्गीतमा जारी सन्देश

Thank you.

0: அதிக
1: ప్రతిపక్షంగా
0: తమ దేశంలో అవస్థ అవలేదు జస్తాయి.

थे। हमास ने इजरायली आफ्नो सेना फिर्ता बोलाएर आक्रमण अन्त्य गरे पूर्ण रूपमा निशस्त्रीकरण हुन सहमत भएको जनाएको छ।

पृथ्वीलाई गुहारेका थिए। हजारौं मानिस गोइरिन थालेपछि बिहिबार सूर्यको सीमा नियन्त्रण गर्ने व्यवस्था अस्तव्यस्त बन्न पुगेको थियो। स्पेनले पछि सुरक्षा र मेलियामा सुरक्षा व्यवस्था पूरा पार्न सशस्त्र बल परिचालन गर्यो। मेलियामा बिहिबार राति 300 देखि 400 मानिस प्रवेश गरेको विवरण आएको छ। आधिकारिक तथ्याङ्क अनुसार सुरक्षामा 83,600 मानिसको बसोबास रहेको थियो।

Radio Club.

0: చింత సతమాపట ముక్త ముందు
1: రేడియో.

ಸಲಹೆಯ ವೈದ್ಯರು ಬಂದಿರುತ್ತೀರಿ.

Thank you.

सबै घाउ खतिराहरूमा हातहरू